0: स्वतन्त्र नागरिक बीचको दूरी घटाई सहभागितामूलक लोकतन्त्र प्रवर्धन गर्ने उद्देश्यले प्लेटफर्म संचालनमा ल्याइएको हो। सभामुख डोल प्रसाद अरियाल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रूपमा प्लेटफर्मको उद्घाटन गर्नुभयो। संघीय संसद सचिवालयको हाल प्रयोगमा रहेको वेबसाइट र संसदीय काम कार्यवाहीसँग सम्बन्धित प्रणालीलाई एकीकृत गरी डिजिटल पार्लियामेन्ट शुरूआत गरिएको हो। उक्त प्लेटफर्मबाट संसदीय काम कार्यवाही, सदस्यहरूको संक्षिप्त वैयक्तिक जानकारी र सदन र समितिको उपस्थिति र भूमिकाबारे पनि नागरिकले जानकारी पाउनेछन्। अहिले संसदको प्रत्यक्ष प्रसारण र निर्णय प्रतिवेदन अनलाइन पहुँचमा छन्। digital.parliament.gop.np वेब पोर्टलबाट संसदीय काम कार्यवाहीको एकीकृत जानकारी पाइनेछ। यसअघिको वेबसाइटमा भएका आधारभूत विवरण समेत नयाँ डोमेनमा पनि उपलब्ध छन्। डिजिटल पार्लियामेन्ट अन्तर्गत सांसद तथा सदस्यहरूको एकीकृत डिजिटल अभिलेख तयार पारिएको छ, जस अन्तर्गत सांसदको प्रोफाइल, राजनीतिक दल, निर्वाचन क्षेत्र, प्रदेश, सदन तथा अन्य आवश्यक संक्षिप्त विवरण उपलब्ध छन्। बायोमेट्रिक विवरण सुरक्षित गरिएको संसद सचिवालयले जनाएको छ। प्लेटफर्ममा दुवै सदन तथा समितिका बैठकको उपस्थिति, अनुपस्थिति विवरण राखिएको छ। सदन तथा समितिको बैठकका मिति, समय, स्थान र कार्यसूची पनि सोही पोर्टलमा उपलब्ध छन्। बैठकको कार्य विवरणलाई पनि क्रमशः व्यवस्थित गर्दै लैजाने उद्देश्यले राखिएको सचिवालयले जनाएको छ।
1: सभा 7 खर्ब पुनर्निर्माण स्रोतको खोजीमा अर्थमन्त्री वाग्ले शीर्षकमा आर्थिक अभियानमा खबर छ। विनाशकारी बाढ़ी पछिको पुनर्निर्माण तथा पुनस्थापनाका लागि 7 खर्ब 23 अर्ब रूपियाँ भन्दा बढ़ी आवश्यक पर्ने सरकारी आकलनबीच अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले बाह्य स्रोत जुटाउन 5 देश केन्द्रित भ्रमणमा निस्कने भएका छन्। बाढ़ीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणसँगै विकास आयोजनाका लागि आवश्यक वित्तीय स्रोत जुटाउने उद्देश्यले वाग्ले भारत, कतार, अमेरिका, थाइल्याण्ड र स्विजरल्याण्ड जाने तयारीमा रहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। भारत भ्रमणका क्रममा उनले विभिन्न मुलुकका उच्च अधिकारीसँग द्विपक्षीय आर्थिक सहकार्यबारे छलफल गर्नुका साथै बहुपक्षीय विकास साझेदारसँग नेपालका पूर्वाधार तथा विकास आवश्यकताका लागि थप स्रोत परिचालनको विषय उठाउने तयारी छ। अर्थ मन्त्रालयका अनुसार वाग्लेको विदेश भ्रमण भारतबाट शुरू हुनेछ। भारतीय विदेश मन्त्री निर्मला सीतारमणको निमन्त्रणमा भारत जान लागेका वाग्लेले त्यहाँ पुनर्निर्माण, आर्थिक सहकारी, लगानी तथा विकासका विभिन्न विषयमा भारतीय अधिकारीहरूसँग छलफल गर्ने भएका छन्। यसैबीच विनाशकारी बाढ़ीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण तथा प्रभावित क्षेत्रको पुनस्थापनाका लागि 7 खर्ब 23 अर्ब 31 करोड़ 52 लाख रूपियाँ भन्दा बढ़ी आवश्यक पर्ने सरकारी आकलन गरिएको छ।
0: सरकारले शेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकर 50% घटाएको छ। मन्त्री परिषदको बुधबार बसेको बैठकले आपतकालीन अवधिको धितोपत्र कारोबारमा 5% र दीर्घकालीन अवधिको कारोबारमा नाफाको 3.5% पूँजीगत लाभकर कायम गर्ने निर्णय गरेको हो। यो निर्णय कार्यान्वयनमा आएपछि शेयर कारोबारमा 365 दिनभन्दा बढ़ी धितोपत्र होल्ड गर्ने लगानीकर्ताले अब नाफामा 3.5% र सोभन्दा कम अवधि होल्ड गर्ने लगानीकर्ताले 5% कर तिर्नुपर्नेछ। हाल एक वर्षभन्दा बढ़ी अवधि धितोपत्र होल्ड गर्नेले नाफामा 7.5% तथा सोभन्दा कम अवधि होल्ड गर्ने लगानीकर्ताले नाफामा 10% पूँजीगत लाभ कर तिर्दै आएका छन्। नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका कम्पनीको शेयर बिक्रीबाट प्राप्त लाभ विनिमय बजारको कार्य गर्ने कम्पनीले प्राकृतिक व्यक्तिका हकमा 365 दिनभन्दा बढ़ी अवधि स्वामित्वमा रहेको शेयरमा लाभ रकमको 3.5% र एक वर्ष वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको शेयरको लाभ रकमको 5% अग्रिम कर कायम गर्ने मन्त्री परिषदको निर्णयमा उल्लेख गरिएको छ। शेयर बजारले पत्याएन सरकारलाई, कारोबारमा पूँजीगत लाभ कर 50% घट्यो शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।

0: and access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। काठमाडौँ उपत्यकाका उपभोक्ताले बिहिबारदेखि प्रति सिलिण्डर पुरानै मूल्य 2060 रूपियाँमा ग्यास पाउने भएका छन्।
3: नेपालमा आर्थिक अपराधको ठूलो हिस्सा अहिले बैंकिङ कसुरले ओगटेको छ। चेक बाउन्सदेखि बैंक तथा वित्तीय संस्थाबाट प्रभाव हुने कर्जा दुरूपयोग, धितोको गलत मूल्यांकन, मिलेमतोमा कर्जा प्रभाव र खराब कर्जा लुकाउन नयाँ कर्जा दिने एभर ग्रिनिङ सम्मका गतिविधि अनुसन्धानको दायरामा आएका छन्।
2: नेपालका 20 वाणिज्य बैंकहरूले निक्षेपको ब्याज दर घटाएका छन्। बैंकहरूले असोजका लागि भदौको तुलनामा ब्याज दर घटाएका हुन्। निक्षेप बढ़दै गएपछि कर्जा प्रभाव हुन नसक्दा बैंकहरूले निक्षेपको ब्याज दर भदौ भन्दा असोजमा घटाएका हुन्।
3: सहकारिताको सन्दर्भमा ब्याज दर असोज 1 गतेदेखि लागू हुने गरी घटेको छ। यसअघि 16% रहेको सन्दर्भ ब्याज दर सहकारी रजिस्ट्रारको कार्यालयले निर्देशन जारी गर्दै 13% कायम गरेको हो।
2: काठमाडौँ उपत्यकाका 1000 भन्दा बढ़ी खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रति केजी 110 रूपियाँमा चिनी बेचिने भएको छ।
3: रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक कारण र उत्पत्तिको प्रमाण खोज्न सरकारले 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ।
2: आज नेपालमा राष्ट्रिय विज्ञान दिवस पनि मनाइँदैछ। नेपालमा हरेक वर्ष असोज 1 गते राष्ट्रिय विज्ञान दिवस तथा विश्वकर्मा पूजा मनाउने गरिन्छ।
3: जिल्ला प्रशासन कार्यालय झापाले विश्वकर्मा पूजाको अवसरमा शान्ति सुरक्षा तथा जनस्वास्थ्यमा असर पर्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ। प्रमुख जिल्लाधिकारी श्रवण कुमार पोखरेलले बुधबार सूचना जारी गर्दै विश्वकर्मा पूजालाई सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन जिल्लावासी समक्ष आग्रह गरेका हुन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
0: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
0: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
0: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय ग्राहक महानुभावहरू, बैंकिङ कारोबारलाई सुरक्षित, व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ। साथै तपाईँको नाम, ठेगाना, मोबाइल नम्बर, पेसा, व्यवसाय, पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै बैंक शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधिक गर्नुहुन समेत अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय, रामशाह पथ, काठमाडौँ।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: नेपाली खबरमा अब विदेशका खबर। इरान विरूद्ध अमेरिकाले सञ्चालन गरिरहेको युद्धमा अमेरिकी रक्षा विभागको खर्च अगस्त 1 सम्ममा 38 खर्ब अमेरिकी डलर भन्दा बढ़ी पुगेको छ। अमेरिकी संसदको गैरदलीय बजेट कार्यालयले सार्वजनिक गरेको मूल्यांकन अनुसार युद्धको तीव्रता अनुसार आगामी दिनमा अमेरिकाको सैन्य खर्च प्रति महिना 3 अर्ब डलर वा त्यो भन्दा बढ़ी हुन सक्ने अमेरिकी समाचार संस्था एपीले जनाएको छ।
6: अब खेल खबर। जापानको आइची नागायोमा जारी एसियन गेम्स 2026 अन्तर्गत महिला भलिबलमा नेपालले पहिलो खेलमै आयोजक जापानसँग सोझो सेटमा पराजय बेहोरेको छ।
5: अब विचार विश्लेषणको पालो। आजको हिमालय टाइम्समा टाढिँदै गएको कांग्रेस एकता शीर्षकमा प्राध्यापक डाक्टर शान्ति कृष्ण अधिकारीले लेख्नु भएको छ। देउवालाई प्रमुख अतिथि मानेर वा समुद्घाटन कार्यक्रमको सभापति राखेर कांग्रेसको 15 महाधिवेशन समुद्घाटन गर्न तयार रहेको सन्देश आधिकारिक कांग्रेसले उहिले दिएकै हो। महाधिवेशनपछि पनि मूल अभिभावकका रूपमा देउवालाई मान्न विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस तयार रहेको कुरा सुनिएकै थियो। तर वैधानिकता प्राप्त गरेको कांग्रेसलाई वैधानिकता परित्याग गरी देउवालाई नै सभापति मानेर अगाडि बढ़न किन दवाब दिइरहेको छ भन्ने चाहिँ बुझ्न सकिएको छैन। बुझ्नै नसकिएको त होइन, तर एकताको झीनो आशा बाँकी रहेसम्म विग्रहका कुराहरू गर्न त्यति उपयुक्त देखिँदैन। मुलुकमा देश र जनताका लागि रगत पसिना बगाएको पार्टी मिलोस् र सशक्त रहिरहोस् भन्ने शुभकामना छ।
6: हौस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खिम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
3: यति बेला बिहानको 6 बज्यो।
4: मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
5: आज 2083 साल असोज 1 गते बिहिबार, सन् 2026 सेप्टेम्बर 17 तारीख भदौ शुक्ल पक्षको षष्ठी तिथि।
6: काया कैरन का साथमा
7: किसान पाइप प्रोडक्ट्स प्राली
6: राष्ट्रको शान किसान
7: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
4: आज वार्षिक उत्सव मनाउँदै गरेका पाल्पाको रेडियो मुक्तिनाथ 90.8, उदयपुरको समावेशी एफएम 92.3, सरलाईको रेडियो तुफान 102.4 र बरथुवा एफएम 101.1, संखुवा सभाको रेडियो सांगीला 92 र रोल्पाको रेडियो होलेरी 102.5 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
5: दुई सदनको एकमुष्ट दुई तिहाईले संविधान संशोधन गर्ने नियम कार्यान्वयनमा रोक, प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुई तिहाई बहुमतबाट अनुमोदन गर्नुपर्ने,
4: खुला विपदमा बेपत्ता भएकाको मृत्यु दर्ता चाँडो हुने गरी कानून संशोधनको तयारी, बेपत्तालाई मृतक सरह मानेर परिवारलाई राहत दिइने,
5: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी सड़क गाड़ी सञ्चालन विकल्पमा पानी काम र अध्ययन हुँदै,
4: अमेरिकामा 3 वर्षपछि पहिलो पटक ब्याज दर वृद्धि, मुद्रा स्थिति नियन्त्रणमा प्राथमिकता दिने उद्देश्य,
5: र नेपाल र बंगलादेश बीच आउँदो चैतमा 3 खेलको टी20 अन्तर्राष्ट्रिय श्रृंखला हुने।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रंगिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरीदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रंगाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिव अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: काया कैरनमा अब खबरको सिलसिला। प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुई तिहाई मतले संविधान संशोधन गर्न मिल्ने प्रतिनिधि सभा नियमावलीको व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। नेपाली कांग्रेसका सांसदहरूले दायर गरेको रिटमाथि सुनवाई गर्दै प्रधान न्यायाधीश मनोज शर्मा सहितको संवैधानिक इजलासले प्रतिनिधि सभा नियमावली 2083 का विवादित प्रावधान तत्काल कार्यान्वयन नगर्न हिजो अन्तरिम आदेश दिएको हो। नियमावलीमा रहेको प्रतिनिधि सभा नियमावली संघीय कानूनका रूपमा विशेष कानून सरह लागू हुने भन्ने नियम कार्यान्वयनमा पनि सर्वोच्चले तत्काल रोक लगाएको छ। यो आदेशसँगै संविधान संशोधन सम्बन्धी विधेयक संविधान बमोजिम प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुई तिहाई बहुमतबाट अनुमोदन हुनुपर्नेछ। यसअघि संविधानमा भएको व्यवस्थासँग बाजिने गरी प्रतिनिधि सभाले प्रतिनिधि सभा नियमावली जारी गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले बहुमतबाट नियमावली पारित गर्दा कांग्रेस एमाले लगायतका विपक्षी नेताहरूले आपत्ति जनाएका थिए। प्रतिनिधि सभाबाट पारित नियमावलीका केही प्रावधानले दुई सदनात्मक व्यवस्थाको उल्लंघन गरेको र राष्ट्रिय सभाकै मानमर्दन भएको दावीसहित सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदन दर्ता भएको थियो।
5: सरकारले संकटग्रस्त घोषणा गरेका ठूला विपदमा बेपत्ता भएकाहरूको मृत्यु दर्ता चाँडै बनाउन मिल्ने गरी कानून संशोधनको तयारी थालेको छ। मुलुकी देवानी संहिता 2074 राष्ट्रिय परिचय पत्र तथा पंजीकरण ऐन 2076 संशोधनको प्रक्रिया अगाडि बढ़ाइएको हो। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागका महानिर्देशक कृष्ण पौडेलका अनुसार विभागले मस्यौदा बनाएर गृह मन्त्रालयमा पेश गरेपछि प्रस्ताव मन्त्री परिषदमा जानेछ। मन्त्री परिषदले संशोधन विधेयकको प्रस्ताव संसदमा लैजानुपर्छ वा संसद अधिवेशन नचलेको अवस्थामा अध्यादेश जारी गर्न मिल्छ। मृत्यु दर्तामा सहजीकरण गर्ने गरी दुईवटा कानून संशोधन गर्ने गरी छलफल भइरहेको छ। महानिर्देशक पौडेलले भन्नुभयो, यस्ता विपदका ठूला घटनामा 3 वर्ष पर्खन नपर्ने गरी खोज तथा उद्धार समाप्त हुनासाथ मृत्यु दर्ता बनाउन सकिने हाम्रो प्रस्ताव छ। यो संकटग्रस्त घोषणा गरेको अवस्थाका हकमा हो, सबै विपदमा भने लागू हुँदैन। यस्तै प्राकृतिक विपत्तिमा बेपत्ताहरूलाई मृतक सरह मानेर परिवारलाई 2,00,000 राहत उपलब्ध गराउने गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 र विपद पीड़ित उद्धार तथा राहत मापदण्डमा विपदमा परि ज्यान गुमाएका व्यक्तिका परिवारलाई 2,00,000 राहत उपलब्ध गराउने व्यवस्था छ। तर बेपत्ता भएकाको हकमा भने मन्त्री परिषदबाट निर्णय गर्ने गरिएको छ। यसअघि 10 दिनसम्म पनि सब फेला नपरेमा मृतक सरह मानेर 2,00,000 राहत उपलब्ध गराइन्थ्यो। यसपटक भने सरकारले निर्णय गरिसकेको छैन। आजको नयाँ पत्रिकामा खबर छ, यसैबीच भोटेकोशी बाढ़ीमा बेपत्ता विदेशी मध्ये धेरै जसोका आफन्त नेपाल सरकारसँग खोजी मात्र नभई उनीहरूको अवस्थाको आधिकारिक प्रमाण समेत माग्न थालेका छन्। सम्पर्क विहीन भएकै आधारमा मृत्यु प्रमाणपत्र जारी गर्न नसकिने उत्तर दिएर सरकारले थुम्थुमाइरहेको छ। आजको कान्तिपुर दैनिकमा खबर छ,
4: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा दुईतर्फी गाड़ी चल्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ 10 र 14 को भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सड़क भाँचिएपछि नयाँ ट्र्याक बनाएर आजदेखि गाड़ी चल्न थालेका हुन्। सड़क खण्डमा गैरातीदेखि नै गाड़ी आवत जावत भएको र अहिले बिहानदेखि पूर्ण रूपमा सड़क सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ। हिजो कृष्णवीर नजिकै अर्को पहिरो खसेर सड़क अवरूद्ध भएको थियो, त्यो पहिरो पनि पञ्चायतसँगै सड़क सञ्चालनमा आएको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सड़क भाँचिने, पहिरो जाने तथा ढुङ्गा माटो खस्ने जोखिम कायमै रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ। विशेष गरी वर्षा भइरहेको समयमा वा सड़कमा पहिरो, ढुङ्गा तथा अरू अवरोध देखिएमा जोखिम मोलेर यात्रा नगर्न र सम्बन्धित सुरक्षाकर्मी तथा सड़क व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशन पालना गर्न प्रशासनले भनेको छ। कृष्णवीरको सड़क सञ्चालनसँगै नारायणगढ़ मुगलिन खण्डको तुइन खोलामा चलिरहेको पहिरो रोकथामको काम तत्काल रोकेर गाड़ीहरूलाई गन्तव्यतर्फ पठाउने काम पनि शुरू भएको प्रहरीले जनाएको छ। बेनीघाटबाट त्रिशुली पारी गोर्खातर्फबाट फिस्लिङ जोड्ने वैकल्पिक सड़कको स्तर वृद्धि पनि भइरहेको छ। दीर्घकालीन समाधानका लागि कृष्णवीरमै सुरुङ वा बाइपास पुल निर्माणको सम्भावना बारे पनि अध्ययन भइरहेको छ।
5: कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउबाका विश्वास पात्रले नै धमाधम उहाँको साथ छाड्दै गएका छन्। 14 महाधिवेशनमा देउबाको प्यानलबाट उपसभापति जितेका, गएको नवयुवा आन्दोलनपछि कार्यवाहक सभापतिको जिम्मेवारी पाएका पूर्णबहादुर खड्कादेखि प्रचार विभाग प्रमुख बनाएका मीन विश्वकर्मा समेतले उहाँको साथ छाडेका छन्। 168 सदस्यीय निवर्तमान केन्द्रीय कार्य समितिमा देउबा पक्षका 83% थिए। विशेष महाधिवेशनपछि केन्द्रीय कमिटिका 111 जना आफूहरूसँग रहेको दावी देउबा पक्षको थियो, तर देउबा पक्षका नेताहरू धमाधम संस्थापन पक्षतिर खुल्दै गएका छन्। 14 महाधिवेशनबाट निर्वाचित देउबा पक्षका धेरै पदाधिकारी संस्थापनतिर लागेका छन्। कांग्रेसले असोज 16 सम्ममा 15 महाधिवेशन गर्दैछ। देउबा पक्षले 21-23 मंगिरमा 15 महाधिवेशन गर्ने कार्यतालिका ल्याएको छ, तर देउबा पक्षका नेताहरू भने धमाधन संस्थापनतिर खुल्दैछन्। आजको नयाँ पत्रिकामा खबर छ।
4: काया कैरनमा भोटेकोशी बाढ़ीले पर्यटन क्षेत्रमा पारेको असर बारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924-5670-925।
4: त्यही हो घर जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-0061 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले दुई सदनको एकमुष्ट दुई तिहाईले संविधान संशोधन गर्ने नियम कार्यान्वयनमा रोक, प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुई तिहाई बहुमतबाट अनुमोदन गर्नुपर्ने, ठूला विपदमा बेपत्ता भएकाहरूको मृत्यु दर्ता चाँडो हुने गरी कानून संशोधनको तयारी, बेपत्तालाई मृतक सर मानेर परिवारलाई राहत दिइने, धादिङको कृष्णभीरमा दुईतर्फी गाड़ी सञ्चालन लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी खबर। सरकारले भोटेपछि हिमबाड़ी प्रभावित रसुवा र नुवाकोटका विद्यार्थीलाई पुनः छात्रवृत्ति सहित आवासीय शिक्षाको व्यवस्था गर्ने तयारी थालेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भोटेपछि बाढ़ीको विपदबाट प्रभावित भए दुवै अभिभावक गुमाएका वा एकमात्र अभिभावक गुमाएका विद्यार्थीलाई सरकारका तर्फबाट यस्तो व्यवस्था गर्न लागि जानकारी दिनुभयो। हिजो बसेको मन्त्री परिषद बैठक लेको निर्णयबारे जानकारी दिने क्रममा उहाँले त्यस्ता विद्यार्थीको विवरण पठाउन पालिका तथा शिक्षा इकाईलाई आग्रह गरिएको बताउनु भएको छ। उनीहरूको शिक्षाको पूर्ण जिम्मेवारी शिक्षा मन्त्रालयले लिने र विद्यालय गुमाएका विद्यार्थीलाई

0: पर्यटकका लागि असुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय संचार माध्यम तथा सामाजिक सञ्जाल मार्फत फैलिन थालेपछि नेपालको पर्यटन क्षेत्रले अर्को चुनौती समेत सामना गर्नु परेको छ। थप जानकारी अबको पालोमा।
1: भोटेकोशी बाढ़ी एउटा निश्चित भौगोलिक क्षेत्रमा आएको प्राकृतिक विपद हो। यसको प्रत्यक्ष असर भोटेकोशी करिडोर र आसपासका क्षेत्रमा परेको छ। तर अन्तर्राष्ट्रिय संचार माध्यममा प्रकाशित भएका कतिपय समाचार तथा सामाजिक सञ्जालमा फैलिएका सामग्रीका कारण नेपालको सम्पूर्ण पर्यटकीय गन्तव्य नै जोखिममा रहेको जस्तो धारणा बन्न सक्ने अवस्था देखिएको छ। भौगोलिक रूपमा एउटा क्षेत्रमा आएको विपदलाई सिंगो देशको पर्यटन अवस्थासँग जोडेर हेर्दा त्यसले अन्तर्राष्ट्रिय पर्यटकको धारणा र यात्रा योजनामा असर पार्न सक्छ। त्यसैले अहिलेको प्रमुख आवश्यकता भनेको प्रभावित क्षेत्रको वास्तविक अवस्था र सुरक्षित रहेका अन्य पर्यटकीय गन्तव्यबारे अन्तर्राष्ट्रिय बजारमा स्पष्ट तथ्यमा आधारित र विश्वसनीय सूचना पुर्याउनु हो। यसका लागि नेपाल पर्यटन बोर्डले गरिरहेको प्रयासबारे पर्यटन बोर्डका निमित्त निर्देशक एवं प्रवक्ता सुनिल शर्मा।
2: तीन चारवटा जिल्ला प्रभावित भयो, बाँकी नेपाल चाहिँ सुरक्षित छ भनेर हामीले एउटा जानकारीमूलक सन्देश दियौं। प्रभावित क्षेत्र बाहेक अन्य क्षेत्रमा चाहिँ अहिलेलाई झेक्दै छ। हामीले नेपाल कलिङ भनेर लन्च गर्यौं, नेपाल आउनुहोस् भनेर हामीले एउटा क्याम्पेन नै लन्च गर्यौं।
1: भोटेको बाढ़ीले क्षति पुर्याएका संरचनाको पुनर्निर्माणसँगै पर्यटन पूर्वाधारमा रहेका पुराना समस्या सुधार गर्ने अवसर पनि यही समय हुन सक्छ।
3: तपाईँले यातायातमा हेर्नुहुन्छ, सबभन्दा पहिला चाहिँ राष्ट्रिय ध्वजावाहक नै चाहिन्छ। सरकारले पनि पोलिसी निर्माणहरूमा के छ भन्दाखेरि द्रुत गतिमा चाहिँ पोलिसी निर्माण हुँदैछ, त्यो रिजल्ट दिने खालको पोलिसीहरू निर्माण हुँदैछ। हामीलाई चाहिँ लग्जरी टुरिज्म भनेर भन्छौँ होइन, लग्जरी टुरिज्म भन्दाखेरि एक रात चाहिँ मान्छे आउँदाखेरि $400-$500-$600 खर्च गर्ने चाहिँ रातको चाहिँ हुनु पर्यो। इन्फ्रास्ट्रक्चरको प्रब्लम नै छ, नेपालको जस्तो भूगोलहरू भएको जहाँ चाहिँ टोपोग्राफी पहाड़ी बाटोहरू छ भन्दाखेरि अब त्यो इन्जिनियरिङको पनि चुनौती हुन्छ।
1: नेपालको पर्यटन क्षेत्र विदेशी मुद्रा आर्जन गर्ने माध्यम मात्र होइन, ठूलो संख्यामा प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सृजना गर्ने क्षेत्र पनि हो। होटल, रेस्टुरेन्ट, यातायात, ट्राभल तथा ट्रेकिङ व्यवसायदेखि कृषि, हस्तकला, स्थानीय उत्पादन र सांस्कृतिक गतिविधिसम्म पर्यटन क्षेत्रसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोड़िएका छन्। नेपालको मौलिक संस्कृति, स्थानीय खाना, परम्परा, हस्तकला, प्रकृति र समुदायमा आधारित आतिथ्यतालाई पर्यटन सेवासँग जोड्न सकियो भने पर्यटकलाई फरक र मौलिक अनुभव दिन सकिन्छ। फेरि एकपटक नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक एवं प्रवक्ता सुनिल शर्मा।
3: मौलिकतालाई त ध्यान दिनुहोस्, त्यो ठाउँमा जाँदाखेरि मैले के देखाउने त? तपाईँले चाहिँ अमेरिकाबाट यहाँ आएर म ब्रेड र स्यान्डविच त खान आ होइन, खान पान विशेष घरको बनौ डिजाइन सबै बुझ्न आ हुन्छ उनलाई। प्रचार प्रसार तपाईँले गर्दाखेरि इट इज अ स्टोरी टेलिङ।
0: नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्मासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिउँद नेपालमा सुन्न सकिन्छ। फेरि खबरकै सिलसिला, काठमाडौँ उपत्यकाका उपभोक्ताले आजदेखि प्रति सिलिण्डर पुरानै मूल्य 2060 रूपियाँमा ग्यास पाउने भएका छन्। राष्ट्रिय उपभोक्ता मंचको स्थापना दिवसको अवसरमा हिजो काठमाडौँमा भएको छलफलमा नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले काठमाडौँ उपत्यकामा ग्यास बुलेट भित्रिन थालेकाले अब पुरानो मूल्यमा उपभोक्ताले ग्यास पाउने जानकारी दिनुभयो। भदौ 14 कृष्णभीरमा पहिरो गएर पृथ्वी राजमार्ग अवरूद्ध भएपछि ग्यासका बुलेट आउन नसक्दा तराईका प्लान्टमा ग्यास भरेर सिलिण्डर ल्याउनु पर्दा लागत बढ़ेकाले ग्यास उद्योगीले भाव बढ़ाएका थिए। यस्तै काठमाडौँ उपत्यकाका 1,000 भन्दा धेरै खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रति किलो 110 रूपियाँमा चिनी बेचिने भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकामा चिनीको अभाव नरहेको बताएको छ। विभागका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहको अध्यक्षतामा सरकारवालासहित बसेको बैठकले सहमति अनुसार काठमाडौँका विभिन्न बिक्री केन्द्रबाट चिनी सहज रूपमा उपलब्ध गराउने व्यवस्था गरेको खबर आजको गोर्खा पत्रले लेखेको छ।
1: यस्तै दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, अण्डा, ग्यास लगायतको बढ़दो मूल्य नियन्त्रण गर्न सांसदहरूले सरकारको आलोचना गरेका छन्। अस्ति र हिजोको संसद बैठकमा सांसदहरूले भोटेकोशी बाढ़ीपछिको विपत्तिको मौका छोपेर व्यवसायहरूले कृत्रिम अभाव सृजना गरी कालोबजारी गरेको बताएका छन्। सत्तारूढ़ राष्ट्रपतिका सांसदले महँगी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएका छन्। यस्तै संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरूबीच विपद व्यवस्थापनमा सरकारलाई सहयोग, समन्वय र अनुगमन गर्न उच्चस्तरीय राजनैतिक संयन्त्र तथा सर्वदलीय संसदीय विशेष समिति गठन गर्ने सहमति बनेको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा हिजो सिंहदरबारमा बसेको बैठकले उहाँकै प्रस्ताव अनुसार उच्चस्तरीय संयन्त्र र संसदीय समिति बनाउने निर्णय गरेको हो।
0: म्यान पावर कम्पनी छनौटका विषयमा मलेसियासँग देखिएको असमझदारीलाई कूटनीतिक तहबाट यथाशीघ्र समाधान गर्न सरकारले पहल थालेको छ। श्रम मामिलासँग सम्बन्धित दुई देशबीचको संयुक्त प्राविधिक समिति जेडब्ल्यूसीको बैठक राख्न पहल थालिएको हो। नेपाली अध्यक्ष श्रमिकको महत्वपूर्ण रोजगार गन्तव्य मलेसिया जाने श्रमिक भर्ना प्रक्रियालाई

0: अवरूद्ध हुन नदिन जेडब्ल्यूसीको बैठकबाट समाधान निकाल्नुपर्ने पक्षमा नेपाल सरकार रहेको छ। रोजगारीका लागि मलेसिया महत्वपूर्ण छ। म्यान पावर कम्पनी छनौटका विषयमा नेपालको असहमति छ। यसलाई समाधान गर्न दुई देश बीचको औपचारिक संयन्त्र छ। यसको यथाशीघ्र बैठक राख्ने विषयमा पहल गरिरहेका छौं। युवा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकी प्रवक्ता मीरा आचार्यले भन्नुभयो। कान्तिपुरमा खबर छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: बाढी र डुबानबाट बच्न के गर्ने?
2: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
2: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउँ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
2: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। शीतयुद्धको अन्त्यसँगै लामो समय मत्थर देखिएको अन्तरिक्षको सैन्य प्रतिस्पर्धा फेरि तीव्र बन्दै गएको छ। अमेरिकाले पहिलो पटक पृथ्वीको कक्षमा सैन्य हतियार तैनाथ गरेको सार्वजनिक रूपमा स्वीकार गरेपछि रूस र चीनले आपत्ति जनाएका छन्। अन्तरिक्षमा बढ़दो सामरिक प्रतिस्पर्धाले विश्वको रणनीतिक सन्तुलनसँगै नेपाल जस्ता साना देशको संचार, इन्टरनेट, नेभिगेशन र विपद व्यवस्थापनमा समेत कस्तो प्रभाव पार्न सक्छ भन्ने प्रश्न उठेको छ। संयुक्त राज्य अमेरिकाले गएको सोमबार मात्रै पृथ्वीको कक्ष अर्बिटमा सैन्य हतियार राखेको कुरा पहिलो पटक सार्वजनिक रूपमै स्वीकार गरेको थियो। अमेरिकी वायुसेना सम्बन्धी मन्त्री डाक्टर ट्रोई मेनिकले एयर स्पेस एण्ड साइबर कन्फरेन्समा बोल्दै ती हतियारले शत्रुहरूबाट हुने हमला विरूद्ध अमेरिकी संयुक्त सैन्य बलको रक्षा गर्ने बताउनु भएको छ। अन्तरिक्षमा हतियार होडबाजी कान्तिपुरमा खबर छ।
3: अब विदेशको खबर। अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्वले तीन वर्षभन्दा बढ़ी समयपछि पहिलो पटक ब्याज दर बढ़ाएको छ। फेडरल रिजर्वले ब्याज दर 0.25% बिन्दुले बढ़ाएर 3.75% चार प्रतिशत पुर्याएको हो। बढ़दो मुद्रास्फीतिलाई नियन्त्रण गर्ने उद्देश्यले ब्याज दर बढ़ाउने निर्णय गरिएको फेडरल बैंकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। फेडरल रिजर्वका अध्यक्ष केविन वार्सले मुद्रास्फीति अझै उच्च रहेको र लामो समयदेखि लक्ष्यभन्दा माथि रहेको भन्दै ब्याज दर वृद्धि जिम्मेवार निर्णय भएको बताउनु भएको छ। अमेरिकामा मुद्रास्फीति 2% लक्ष्यभन्दा 5 वर्षभन्दा लामो समयदेखि माथि रहेको उहाँको भनाई छ। ब्याज दर वृद्धिले घर, गाड़ी तथा अरू कर्जा लिन महँगो हुने तथा क्रेडिट कार्ड र व्यक्तिगत ऋणको ब्याज पनि बढ्न सक्ने अनुमान छ।
4: अब खेल खबर। नेपाल र बंगलादेश बीच यसै वर्षको चैतमा तीन खेलको टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला हुने भएको छ। नेपाल क्रिकेट संघ क्यान र बंगलादेश क्रिकेट बोर्ड बीसीबीको संयुक्त पहलमा नेपालले बंगलादेशसँग तीन खेलको द्विपक्षीय टी20 अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको हो। नेपाल क्रिकेट संघ क्यानका अनुसार तीनवटै खेल कृतिपुरमा रहेको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछ। पहिलो खेल मार्च 26 अर्थात चैत 12 गते, दोस्रो खेल चैत 14 गते र तेस्रो खेल चैत 16 गते हुनेछ। यो श्रृंखला नेपाली क्रिकेटका लागि ऐतिहासिक मानिएको छ। नेपालमा हालै आएको विनाशकारी बाढ़ीका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा नेपाल बंगलादेश टी20 श्रृंखला समर्पित गरिने भएको क्यानले जनाएको छ।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा हल्का पानी परिरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखका अनुसार ताप्लेजुङ, खोटाङ, लमजुङ र कैलालीका केही ठाउँमा हल्का पानी परिरहेको छ। गैराती, गण्डकी प्रदेशदेखि पूर्वका धेरै ठाउँमा पानी पर्यो। पछिल्लो 12 घण्टामा लमजुङमा 79 मिलिमिटरसम्म पानी परेको छ। गण्डकी प्रदेशदेखि पूर्वका क्षेत्रमा तुलनात्मक रूपमा बढ़ी पानी परे पनि पश्चिम क्षेत्रमा कम पानी परेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी प्रदेशका पहाड़ी तथा तराईका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै बागमती प्रदेशको तराई र गण्डकी प्रदेशका पहाड़का एक दुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ। वर्षाका कारण पहाड़ी क्षेत्रका सड़क तथा यातायात प्रभावित हुन सक्ने र नदी खोला नालामा पानीको बहाव बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
4: झण्डै 5 महिनादेखि 102 सुकुम्बासी परिवार काठमाडौँ र भक्तपुरका विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन्। उनीहरू कहिलेसम्म होल्डिङ सेन्टरमा बस्नुपर्ने हो भन्ने टुङ्गो समेत नभएको खबर आजको नागरिक दैनिकमा छ।
3: मुस्ताङको गरबजोङ गाउँपालिकामा भएको दुई दिने राष्ट्रिय गरबजोङ जलवायु परिवर्तन सम्मेलन हिजो 49 पुँदे जलवायु परिवर्तन सम्बन्धी घोषणा पत्र जारी गर्दै सकिएको छ। सम्मेलनले पालिकामा जलवायुजन्य जोखिम, आवश्यकता र क्षमता अनुसार स्रोत परिचालन गर्न स्थानीय जलवायु कोष स्थापना गरी सञ्चालन गर्ने निर्णय गरेको छ।
4: कामकाजी महिलाका हकमा तलब सहित 6 महिनाको प्रसूति विदा दिने र सिद्धगरीका पतिका लागि 42 दिन तलब सहितको प्रसूति स्याहार विदा दिने कानून निर्माणका लागि प्रस्ताव अघि बढेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जानकारी दिनुभएको छ।
3: रसुवाको भोटे कोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक कारण र उत्पत्तिको प्रमाण खोज्न सरकारले 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। बाढ़ीलाई सामान्य अतिवृष्टि वा बाढ़ीका रूपमा मात्र नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न विभिन्न भौगोलिक हिमनदीय र जलविज्ञान सम्बन्धी जोखिम एकपछि अर्को जोड़िएर विकसित भएको सम्भावित श्रृंखलाबद्ध विपदका रूपमा अध्ययन गर्न समिति गठन गरिएको हो।
4: सरकारले शेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभ कर 50% घटाएको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले अल्पकालीन अवधिको धितोपत्र कारोबारमा 5% र दीर्घकालीन अवधिको कारोबारमा नाफाको 3.5% पूँजीगत लाभ कर कायम गर्ने निर्णय गरेको हो।
3: संघीय संसद सचिवालयले डिजिटल पार्लियामेन्ट प्लेटफर्म परीक्षण सञ्चालनमा ल्याएको छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियाल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले हिजो संयुक्त रूपमा प्लेटफर्मको शुभारम्भ गर्नुभएको हो। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संसदीय सूचना सेवा अभिलेख तथा गतिविधिलाई थप व्यवस्थित प्रभावकारी पारदर्शी र सहज पहुँचयोग्य बनाउने उद्देश्यले डिजिटल पार्लियामेन्ट प्लेटफर्म digital.parliament.gov.np सञ्चालनमा ल्याइएको हो।
4: नेपाल वायुसेवा निगमको उडानमा रहेको एकमात्र वाइड बडी जापानको नारिता विमानस्थलमा 4 दिनदेखि बिग्रिएर रोकिएपछि 5 अन्तर्राष्ट्रिय गन्तव्यमा यसको उडान अस्तव्यस्त बनेको छ। यसले हिजो बेलुकीसम्म 1500 भन्दा बढ़ी यात्रु विचल्लीमा परेका छन्।
3: नेपाल घुम्न आउने पर्यटकले जहाँ जाँदा पनि अब सँगै पासपोर्ट बोक्न नपर्ने भएको छ। अध्यागमन सेवालाई प्रविधि मन्त्री बनाउनै सरकारले मोबाइल एपमै पासपोर्ट तथा भिसाको डिजिटल अभिलेखलाई नै मान्यता दिने भएको हो।
4: गवर्नर सहित संचालकको कार्यकाल 5 घटाएर 3 कायम गर्ने विषयमा केही सांसदको असहमति रहँदा रहँदै राष्ट्रिय बैंक ऐन 2058 संशोधित विधेयक अर्थ समितिबाट पारित भएको छ।
3: नेपालमा आर्थिक अपराधको ठूलो हिस्सा अहिले बैंकिङ कसुरले ओगटेको छ। चेक बाउन्सदेखि बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा दुरूपयोग, दितोको गलत मूल्याङ्कन, मिलिमतोमा कर्जा प्रवाह र खराब कर्जा लुकाउन नयाँ कर्जा दिने एभरग्रिनिङसम्मका गतिविधि अनुसन्धानको दायरामा आएका छन्।
4: राष्ट्रिय प्रसारण प्रणालीमा बिजुली प्रवाह गर्ने 220 केबी क्षमताको त्रिशुली 3B हब सब स्टेशन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि त्यहाँ जोड़िएका आयोजनाको विद्युत उत्पादन बन्द भएको छ। जंगल एक वृक्ष अनेक
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: दुई सदनको एकमुष्ट दुई तिहाईले संविधान संशोधन गर्ने नियम कार्यान्वयनमा रोक। प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुई तिहाई बहुमतबाट अनुमोदन गर्नुपर्ने।
3: ठूला विपदमा बेपत्ता भएकाको मृत्यु दर्ता चाँडो हुने गरी कानून संशोधनको तयारी। बेपत्तालाई मृतक सर मानेर परिवारलाई राहत दिइने।
4: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा दुईतर्फी गाड़ी सञ्चालन विकल्पमा पनि काम र अध्ययन हुँदै।
3: अमेरिकामा 3 पहिलो पटक ब्याज दर वृद्धि, मुद्रास्फीति नियन्त्रणलाई प्राथमिकता दिने उद्देश्य।
4: र नेपाल र बंगलादेश बीच आउँदो चैतमा 3 खेलको T20 अन्तर्राष्ट्रिय श्रृंखला हुने।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले राजेश केसीले बनाउनु भएको कार्टुन लिएका छौं। आफ्नै सुरुमा महाधिवेशन गर्न लागेका कांग्रेसका दुई समूहलाई बर्मजियाको पेड़ा पसलको थरी थरीका नामसँग जोड्न खोजिएको छ। यहाँ एकातिर गगन थापा जस्तै मान्छे 4 झण्डाको 3 मात्रै समातेर बसेका छन् अनि माथि लेखिएको छ असली बाजेको पेणाधिवेशन असोज 16-19। अनि अर्कोतिर देउबा जस्तै देखिने मान्छे 4 झण्डाको एउटा मात्रै तारा भएको टालोसम्म मात्र बसेका छन् अनि माथि लेखिएको छ पुरानो बाजेको पेडाधिवेशन मंगसिर 21-23। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: अब सुन्नुहोस् श्री स्टीव रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: प्रकार को रसायन केमिकल नमिसाइए शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: अभी सर्प मार्नु आमा मार्नु नत्र टोक्छ यसले
2: नहातिउ छोरा सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन ल ऊ आफ्नो बाटो गइहाल्यो नि केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैन
1: विषालु हो कि होइन कसरी सुन्ने त आमा
2: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन एउटा हुन्छ करेत जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ यसले टोक्दा नदुख्न सक्छ तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षीघात हुन सक्छ अर्को हुन्छ गोमन जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षीघात हुन सक्छ अनि अर्को हरियो जातिको सर्प यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प यसले डसेको बिरामी कमै मात्र पाइन्छ तर यसको डसाई एकदम खतरनाक हुन्छ
3: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन् बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ
4: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन् तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ
3: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
5: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: नमस्कार, सामुदायिक रेडियोबाट आवाजको बिहान 6:35 बजेको बन्द खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.2 समेकालसँगै इन्टरनेट अनलाइन www.dawaz.com हाम्रो पात्र र दावाज मिडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट बाणगंगामा दुई स्कूटर ठोकिँदा एक युवकको मृत्यु, एक घाइते, दुर्घटनाबारे थप अनुसन्धान जारी। दलत्यागका 10 जनप्रतिनिधिको पद रिक्त, विजयनगरका 2 जनप्रतिनिधि आयोगको सूचीमा परेनन्। विजयनगरको भान्सामा फेर्दै चुलो, बढ़दै स्वच्छ ऊर्जाको प्रयोगको 669 विद्युतीय र 70 सुधारिएको चुलो वितरण। विभिन्न मुद्दाका 4 फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कपिलवस्तुमा पुछाइयो। राप्ती प्रादेशिक अस्पतालमा बिरामीको चाप उच्च, बेड पाउने मुस्किल, 141 शैया सञ्चालनमा रहे पनि बाल मेडिसिन र प्रसूति वार्डमा अभाव। र धादिङको कृष्णभीरमा दुईतर्फी गाड़ी सञ्चालन जोखिम कायमै, सावधानी अपनाउन प्रशासनको आग्रह।
1: यो बाइक बिग्रेर हैरा नै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाणगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
0: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर, बाणगंगा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगंगा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
0: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064। अब समाचार विस्तारमा। कपिलवस्तुको बाणगंगा नगरपालिका 4 गजेडामा दुईवटा इलेक्ट्रिक स्कूटर आपसमा ठोकिँदा एक युवकको मृत्यु भएको छ भने एक घाइते भएका छन्। तौलिहाबाट जितपुरतर्फ आउँदै गरेको र 4 नम्बरबाट तौलियातर्फ जाँदै गरेको स्कूटर एक आपसमा ठोकिँदा कञ्चन गाउँपालिका 8 भैंसाईका 27 वर्षीय रूद्र थारूको मृत्यु भएको हो। दुर्घटनामा बोडगाउँकी रेखा घिमिरे सामान्य घाइते हुनु भएको छ। दुर्घटनाको

भित्राइएका नेपालतर्फ ल्याउँदै गरेको 43,000 क्याप्सुल ट्रामाडोल र

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कृष्णभीरमा गाड़ी संचालन भएसँगै यात्रुलाई सहज ग्यास पुरानै मूल्यमा पाइने, जोखिम कायमै रहेकोले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह। भोटे कोशी बाढ़ीमा 6150 अझै सम्पर्कविहीन, यातायात महासंघ अन्तर्गतका 191 गाड़ीमा क्षति। जलवायु परिवर्तन सम्बन्धी 49 बुधे घरझोङ घोषणा पत्र जारी, जलवायु न्यायको माग, हिमाल संरक्षणलाई विश्वव्यापी रूपमा प्राथमिकता दिनुपर्नेमा जोड़। हङकङ विश्व वित्तीय केन्द्रको सूचकांकमा तेस्रो तथा एशिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा, विश्वका धेरै वित्तीय केन्द्रको मूल्यांकनमा सुधार। र एसियाली खेलकुदमा नेपालको महिला भलिबल टोलीले आज इण्डोनेशियासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाड़ी चल्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ 10 र 14 गते भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सड़क भाँसिएपछि नयाँ ट्र्याक बनाएर आज बिहानैदेखि गाड़ी चल्न थालेका छन्। सड़क खुलेसँगै देशका विभिन्न ठाउँबाट काठमाडौँ ओहोर दोहोर गर्ने यात्रुलाई सहज भएको छ। ग्यासको बुलेट पनि चल्न थालेकाले अब ग्यासको भाव 2060 रूपियाँ नै कायम हुने नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। यसअघि वैकल्पिक मार्गबाट ढुवानी गर्नु परेको भन्दै ग्यासको भाव प्रति सिलिण्डर 105.38 रूपियाँ बढ़ाइएको थियो, तर आजदेखि कृष्णभीरमा नयाँ ट्र्याक खोली राजमार्ग संचालनमा ल्याइएकाले ग्यास पुरानै भावमा पाइने भएको छ। कृष्णभीरको सड़क खुलेसँगै ग्यास बुलेट सहितका ठूला गाड़ीहरू काठमाडौँ भित्रिन थालेका छन्। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सड़क भाँसिने, पहिरो जाने तथा ढुंगा माटो खस्ने जोखिम कायमी रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन धादिङ प्रशासनले आग्रह गरेको छ। भटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1403 जना पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा 364, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 193, गोर्खामा 78, धादिङमा 72 र तनहुँमा 38 शव फेला परेको छ। उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ। अहिलेसम्म फेला परेका शवमध्ये 105 जनाको शनाखत भइसकेको र बाँकी शवको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाएको प्राधिकरणको भनाइ छ। 6150 जना अझै सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार बाढ़ीपछि अहिलेसम्म 13,742 जनाको उद्धार गरिएको छ। भोटेकोशी बाढ़ीमा नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ अन्तर्गतका 191 गाड़ीमा क्षति पुगेको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार भोटेकोशी बाढ़ीले देशभरका 9 कम्पनीका 191 गाड़ीमा क्षति पुग्दा ती गाड़ीका चालक, सहचालक र यात्रु गरी 344 जना बेपत्ता छन्। महासंघका अनुसार भोटेकोशी बाढ़ीबाट नेपाल अरण्यको यातायात सेवा प्रणाली अन्तर्गतका 19 बस, 1 मिनी ट्रक, 2 जीप, 4 कन्टेनर लगायतमा क्षति पुग्दा 50 मजदूर बेपत्ता छन्। जलवायु परिवर्तनको असर न्यूनीकरण तथा हिमाली क्षेत्रको संरक्षणका लागि मुस्ताङको घरबझोङ गाउँपालिकाले 49 बुधे घरबझोङ जलवायु परिवर्तन घोषणा पत्र 2083 जारी गरेको छ। हिमालको आवाज, स्थानीय तहको संकल्प र जलवायु न्यायको साझा प्रतिबद्धता, स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी भन्ने मूल नारासहित आयोजना गरिएको 2 दिने घरबझोङ जलवायु परिवर्तन सम्मेलनको समापनसँगै घोषणा पत्र जारी गरिएको छ। घोषणा पत्रमा जलवायु न्यायको मागलाई मूल मुद्दाका रूपमा अघि सार्दै हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिनुपर्ने उल्लेख छ। घोषणा पत्रमा जलवायु संकटलाई विकासको चुनौतीका रूपमा स्वीकार गर्दै यसको जोखिमको पहिचान तथा नक्साङ्कन, पूर्व सूचना प्रणालीको विस्तार, पूर्व कार्यमा जोड र जलवायु उत्थानशील पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ। जोखिममा आधारित भू उपयोग योजना तथा सुरक्षित बस्ती विकासमा समेत जोड़ दिएको छ। यस्तै जलवायु अनुकूलनतर्फ जलस्रोत संरक्षण र जलसुरक्षाको सुनिश्चितता, जलवायु अनुकूलन कृषि तथा पशुपालन, स्थानीय जीविकोपार्जन, जैविक विविधता तथा पारिस्थितिक प्रणालीको संरक्षण र दिगो पर्यटन प्रवर्धनलाई प्राथमिकता दिनुपर्ने घोषणा पत्रमा उल्लेख छ। सम्मेलनमा 7 प्रदेशका 421 पालिका र 36 जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी भएका थिए।
गगन थापाको नेतृत्वलाई चुनौती दिँदै छुट्टै महाधिवेशनको तयारीमा लागेका कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा आफ्नै समूहभित्र एक्लिँदै जानुभएको छ। 14 महाधिवेशनमा देउवा प्यानलबाट निर्वाचित उपसभापति पूर्ण बहादुर खड्का सहितका शीर्ष नेताहरू संस्थापन पक्षसँग जोड़िएका छन्। देउवासँग अब 5 पूर्व पदाधिकारी सहित केही नेताहरू मात्रै बाँकी छन्। पहिले देउवा समूहमा सक्रिय बालकृष्ण खाँड, ज्ञानेन्द्र बहादुर कार्की, महालक्ष्मी उपाध्याय, सुरेन्द्र राज पाण्डे, किशोर सिंह राठौर, महेन्द्र यादव, इन्द्रबहादुर बानिया, जीवन बहादुर साई, श्याम घिमिरे, मीन बहादुर विश्वकर्मा लगायतका नेताहरू देउवाको साथ छाडेर संस्थापनतर्फ लागेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास सलहलाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानका अनुसार 2082 प्रकाशित उत्कृष्ट कृतिहरूमध्ये सलह पुरस्कारका लागि छनौट भएको छ। प्रतिष्ठानमा प्राप्त 112 पुस्तक मध्ये विस्तारित सूचीमा परेका 15 र संक्षिप्त सूचीमा रहेका 5 कृति मध्येबाट मूल्यांकन समितिले सलह छनौट गरेको हो। सलहले नेपाली समाजका सीमान्त आवाज, लैंगिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक ढंगले उजागर गरेको छ। यसैगरी पद्मश्री साधना सम्मान 2082 स्रष्टा कृष्ण धारावासीलाई प्रदान गरिएको छ। यसैगरी पद्मश्री गौरव पुरस्कार 2082 प्राध्यापक डाक्टर जयराज आचार्यलाई प्रदान गर्ने निर्णय गरिएको छ। यी तीनवटै पुरस्कारको राशि जनही 3,00,000 रूपियाँ तथा सम्मान पत्र रहेको छ। आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाइँदैछ। हरेक वर्ष असोज संक्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा आराधना गरिन्छ। विभिन्न कल कारखानामा विश्वकर्मा भगवानको तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कल कारखानालाई विशेष रूपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन्। आजका दिन उपयोगमा ल्याउने औजारमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेला नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ। यी विश्वासमा आज इन्जिन जडान भएका यन्त्र र गाड़ीमा समेत पूजा आराधना गरिन्छ। यातायात व्यवस्था विभागले लामो समयदेखि रोकिएको सार्वजनिक यात्रुवाहक गाड़ीको नयाँ दर्ता आजदेखि खुला गरेको छ। विभागले अस्ति भदौ 30 गते 7 प्रदेशका पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई पत्राचार गर्दै काठमाडौँ उपत्यकाभित्रको रूट तथा सार्वजनिक गाड़ी व्यवस्थाका लागि निश्चित सीमा तोकेर दर्ता खुला गरेको थियो। विभागले सार्वजनिक गाड़ीको दर्ता खुला गर्ने सम्बन्धी सूचना हिजो सार्वजनिक गरेको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यका बाहिर सञ्चालन हुने सार्वजनिक यात्रुवाहक गाड़ीको दर्ता खुलेको हो। आज कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली केही ठाउँमा तथा कर्णाली प्रदेशका हिमाली थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको अनुमान छ। त्यसका अन्य पहाड़ी केही ठाउँमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना कायम रहेको महाशाखाले जनाएको छ। यसैगरी सुदूरपश्चिम प्रदेशका तराई तथा मध्य प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढ़ी, पहिरो तथा सड़क यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अब विदेशको खबर। विश्वका प्रमुख वित्तीय केन्द्रहरूको सूचकांकमा हङकङले आफ्नो तेस्रो स्थान कायम राखेको छ। हङकङ एसिया प्रशान्त क्षेत्रका वित्तीय केन्द्र मध्ये भने पहिलो स्थानमा रहेको छ। बेलायत थिंक ट्याङ्क जेड एन ग्रुप र चीनको सेन्जेनमा रहेको चाइना डेभलपमेन्ट इन्स्टिच्यूटले हिजो सार्वजनिक गरेको ग्लोबल फाइनान्सियल सेन्टर्स इण्डेक्स 40 अर्थात जीएससीआई 40 हङकङले 756 अंक प्राप्त गरेको छ। प्रतिवेदनमा विश्वका 117 वित्तीय केन्द्रको मूल्यांकन गरिएको छ। सूचकांकमा न्यूयर्क पहिलो र लन्डन दोस्रो स्थानमा छन्। हङकङ पछि सिंगापुर चौथो तथा सांघाई पाँचौं स्थानमा छन्। हङकङ फिनटेक सेवामा विश्वकै पहिलो स्थानमा रहेको छ। वित्तीय क्षेत्रको विकासको सूचकमा पनि हङकङ पहिलो स्थानमा पुगेको छ। मानव पुँजीमा दोस्रो तथा व्यावसायिक वातावरण र पूर्वाधारमा पनि दोस्रो स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ। वित्तीय क्षेत्रका व्यवसायी तथा विज्ञको मूल्यांकनमा हङकङ लगानी व्यवस्थापन क्षेत्रमा पहिलो स्थानमा पुगेको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाली टोलीले आज इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ। यो खेल दिउँसो 4 बजे शुरू हुनेछ। यो समयमा नेपाल, इण्डोनेसिया र आयोजक जापान छन्। समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। नेपालले प्रतियोगिताको पहिलो खेलमा हिजो आयोजक जापानसँग 3-0 सोझो सेटमा पराजय बेहोरेको छ। जापानले नेपाललाई 25-8, 25-12 र 25-11 हरायो। जापान एसियाली महिला भलिबलमा बलियो टोलीका रूपमा रहेको छ भने नेपालले खेलभर दबावमा रहेर प्रतिस्पर्धा गर्नु पर्यो। पहिलो खेलको हारपछि नेपाल अहिले समूहमा अंक विहीन छ। त्यसैले इण्डोनेसिया विरूद्धको खेल नेपालका लागि समूह चरण पार गर्ने लागि महत्वपूर्ण बनेको छ। समूहमा 3 टोली मात्र रहेकाले हरेक खेलको नतिजाले अन्तिम समीकरणमा ठूलो प्रभाव पार्नेछ। नेपालले इण्डोनेसियालाई हराएमा समूहको 1 जितसहित क्वार्टर फाइनल प्रवेशको सम्भावना जीवित रहनेछ। नेपाल र इण्डोनेसिया बीचको खेलपछि समूह एकको अन्तिम खेलमा जापान र इण्डोनेसिया भिड्नेछन्। यो खेल भोलि हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कृष्णभीरमा गाड़ी सञ्चालन भएसँगै यात्रुलाई सहज ग्यास पुरानै मूल्यमा पाइने जोखिम कायमी रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अप्नाउन आग्रह। भोटेकोशी बाढ़ीमा 6150 अझै सम्पर्कविहीन, यातायात महासंघ अन्तर्गतका 191 गाड़ीमा क्षति। जलवायु परिवर्तन सम्बन्धी 49 विधेयक घरपझोङ घोषणापत्र जारी। जलवायु न्यायको माग, हिमाल संरक्षणलाई विश्वव्यापी रूपमा प्राथमिकता दिनुपर्नेमा जोड़। हङकङ विश्व वित्तीय केन्द्रको सूचकांकमा 3रो तथा एशिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा, विश्वका धेरै वित्तीय केन्द्रको मूल्यांकनमा सुधार। र एसियाली खेलकुदमा नेपालको महिला भलिबल टोलीले आज इण्डोनेसियासँग खेल्दै।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू ₹2 करोड़सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: साली नदीको शिर,
2: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: शहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181, वेबसाइट झुले.com.np।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले इन्द्र जात्रालाई व्यवस्थित र भव्य बनाउने तयारी तीव्र पारेको छ। महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलको अध्यक्षतामा भएको तयारी बैठकमा जात्रासँग सम्बन्धित विभिन्न निकाय, सुरक्षा निकाय, गुठी तथा स्थानीय संघ संस्थाका प्रतिनिधि बीच छलफल भएको महानगरपालिकाले जनाएको छ। बैठकमा कार्यवाहक मेयर डंगोलले इन्द्र जात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम साक्यलाई गएको 8 वर्षको खर्च बापत 28,71,000 रूपियाँको चेक हस्तान्तरण गर्नुभयो। उहाँले जात्रा शुरू हुनु अघि नै कुमारी घरको सानो जीर्णोद्वार सम्पन्न गर्न समेत निर्देशन दिनुभएको छ। त्रिभुवन विश्वविद्यालयले बोर्ड तीव्र पारेको छ। महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलको अध्यक्षतामा भएको तयारी बैठकमा जात्रासँग सम्बन्धित विभिन्न निकाय, सुरक्षा निकाय, गुठी तथा स्थानीय संघ संस्थाका प्रतिनिधि बीच छलफल भएको महानगरपालिका

रूपियाँ सहयोग गरेको छ। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर भोला थापाले हिजो शिक्षा तथा खेलकुद मन्त्री शशी पोखरेललाई मन्त्रालयमा चेक हस्तान्तरण गर्नुभयो। विश्वविद्यालयका अनुसार पदाधिकारी तथा कर्मचारीको तलब र भत्ताबाट कट्टा गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको छ। उपकुलपति रजिस्ट्रार र रेक्टरले एक महिनाको तलब तथा प्राध्यापक र प्रशासन तर्फका अरू कर्मचारीहरूले मासिक शुरू तलबको स्केलको 10 दिन बराबरको रकम योगदान गरेका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका 1000 भन्दा बढ़ी बिक्री केन्द्रबाट प्रति केजी 110 रूपियाँमा चिनी बिक्री भइरहेको जनाएको छ। विभागले प्रेस विज्ञप्ति निकालेर चिनीको सहज एवं पर्याप्त आपूर्ति भइरहेको हुँदा आम उपभोक्तालाई अधिक संचय नगर्न पनि अनुरोध गरेको छ। यसअघि चिनीको मूल्य वृद्धि भएको भन्ने उपभोक्ताको गुनासो बढ़ेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले गएको मंगलबार सरकारवालाहरूसँग छलफल गर्नुभएको थियो। र उद्यमी प्रसिद्ध बहादुर पाण्डेले प्राइम मिनिस्टर एण्ड प्रस्पेरिटी पुस्तक सार्वजनिक गर्नुभएको छ। पाण्डेले नेपालको अर्थतन्त्रको आकार 100 अर्ब डलरको बनाउने योजना समेटिएको पुस्तक सार्वजनिक गर्नुभएको हो। पूर्वाधार, दूरसञ्चार, औद्योगिक सहकार्य, लगानी, आतिथ्य तथा पर्यटन क्षेत्रमा 3 दशकभन्दा लामो समय काम गर्नुभएका पाण्डेले पुस्तकमा नेपालको अर्थतन्त्रको आकारलाई कसरी 100 अर्ब डलरको बनाउने सन्दर्भमा नेपालको सम्भावनालाई मापनयोग्य आर्थिक उपलब्धिमा रूपान्तरण गर्ने उपायका बारे पुस्तकमा चर्चा गर्नुभएको छ। पाण्डेले पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण आमदानी सरकारको प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सहयोग गर्ने समेत घोषणा गर्नुभएको छ। बिहान 9 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ महानगरद्वारा इन्द्रजात्रालाई भव्य बनाउन तयारी तीव्र। कुमारी घरको छानो जीर्णोद्धार सम्पन्न गर्ने कार्यवाहक मेयर डंगोलको निर्देशन। कृष्णभीरमा गाड़ी सञ्चालन भएसँगै यात्रुलाई सहज ग्यास पुरानै मूल्यमा पाइने। र बाढ़ी प्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको 9,25,00,000 रूपियाँ सहयोग। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: सड़क सुरक्षा जीवन रक्षा।
2: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाई त सड़क खुल्ला हुन साथ दौड़िन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईको जस्तो सुविधा पाउनु नि त।
1: श्री प्रदी तथा टाटा मोटर्स को सहकार्य
3: शांति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz
4: बारगुंजा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगुंजा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छन गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083 5 महिना 31 गते भित्र
2: पचास प्रतिशत